0: اللہ تعالیٰ آپ کی آپ کی
1: کوئی پانی نہیں پینے دیتا, کوئی کھانا نہیں کھانے دیتا, جب تک میرے پاس رائشن ہوتا ہے کیا کر سکتی ہے؟
0: آپ یہ کر سکتی ہیں کہ آپ نے صرف اور صرف نماز پڑھنی ہے, پانچ ٹائم اللہ تعالیٰ سے دعا کرنی ہے.
1: نماز پڑھنے کے لیے پانی بھی تو چاہیے ہوتا ہے نا, یہاں تو لوگ پانی نہیں دیتے, مالک مکان پانی نہیں دیتا.
0: اللہ تعالیٰ اس شخص کو ہدایت دے جو بھی آپ کو پریشان کر رہا ہے. آپ اللہ تعالیٰ سے,
1: گھر والے بھی کرتے ہیں پریشان, اتنا میں کیا کروں, آپ کو میں آپ سے رہتے ہیں لیکن جب آپ کو سنتی بس زندگی بن جاتی ہے, میری لائف بنا دی آپ دونوں نے.
0: چلے آپ
1: نام تو نہیں لے سکتی ان کا, اگر وہ نہیں ہوتے تو آج میں نہیں ہوتی.
0: چلے آپ کے معاملات میں اللہ تعالیٰ
1: کوشش کر رہے ہیں
0: جی,
1: سنبھالنے کی بہت کوشش کر رہے ہیں.
0: میں آپ کے حق میں دعا کروں گی اللہ تعالیٰ آپ کے معاملات میں آسانی کرے. سمیرا بہت شکریہ, آپ شام لے پروگرام ہوئی, تھینک یو.
1: بس ایک بار سے تھوڑی سی بات سنا لمبے کریے گا,
0: سمیرا میں معذرت خواہ ہوں, اور کالرز کو بھی موقع دیا کریں پلیز, سب کے سب نمبر ڈائل کر رہے ہوتے ہیں تو ان کو نمبر موسٹلی بزی مل رہا ہوتا ہے. اللہ تعالیٰ آپ کے معاملات میں آسانی کرے. لسنرز آپ نے دعا کرنی ہے, سمیرا بہن جو بھی کوئی پریشانی میں ہے ان کی پریشانی جو ہے آسانی میں تبدیل ہو جائے. بہت شکریہ آپ کا. نیکسٹ کالر کی جانب جائیں گے. السلام علیکم.
2: ہلو, السلام علیکم.
0: وعلیکم السلام, کون بات کر رہا ہے؟
2: قربان علی کاسکیلی کو بنایا گوٹ راجی غلام کاسکیلی لگ جلد مری گا.
0: ادا کیا کہیں گے ٹاپک کے بارے میں؟ چلے اچھی بات ہے, اور دوستوں کو یاد کر لیں.
2: پیارا دوستن ساٹھڑی کا غلام رسول مری عزیز سولنگی کالک لاشاری عزیز جروار جس کے سماج کو دن سے سبن کے سلام محبت ہو پیار.
0: ٹھیک ہے جی, بہت شکریہ آپ کا. اوکے, اور آپ نے مجھے بتا رہا ہے آپ کی زندگی کے فیصلے کون کرتا ہے, اور یہ بتانے کے لیے آپ نے ڈائل کرنا ہے 03133661.
3: وعلیکم السلام,
0: کیسی ہیں علیزہ؟ آپ خوش آمدید کہتے ہیں آپ کو.
3: میں ٹھیک الحمدللہ, آپ کیسی ہیں گل؟
0: آئی ایم گڈ. کیا کہیں گی ٹاپک کے بارے میں؟
3: ٹاپک دہرائیے گا.
0: ٹاپک یہ ہے, آپ نے مجھے بتانا ہے آپ کی زندگی کے فیصلے کون کرتا ہے.
3: بابا
0: زبردست, اور
3: میرا اللہ کرتا ہے.
0: اللہ تعالیٰ نے تو سب کچھ پلان کیا ہوا ہے اور سب چیزیں مقرر ہیں. جو روٹین لائف کے ڈیسیزن ہوتے ہیں ان کے حوالے سے پوچھ رہی ہوں میں.
3: میرے بابا کرتے ہیں.
0: چلیں اچھی بات ہے علیزہ, اور بہت شکریہ آپ شام لے پروگرام ہوئی, تھینک یو.
3: اور میری سیم ساری شو سن رہی ہے, میرے بھائی, میرے بابا, امی, سسٹر.
0: ارے واہ زبردست, سب کو میرا بہت سارا سلام.
3: چائے, چائے کے ساتھ.
0: ارے واہ زبردست, اتنی گرمی میں چائے ہے لا.
3: کیونکہ ہماری طرف گیس کا مسئلہ نہیں ہے نا.
0: نہیں نہیں وہ بات ٹھیک ہے, لیکن اتنی گرمی میں چائے کون پیتا ہے پاگل لڑکی. لسی پلانی تھی نا اپنے سب کو بنا کے.
3: ہم پیتے ہیں, ہم
0: ہائے لا. آپ ٹی لور ہیں؟ زبردست, مزہ آ رہا ہے پھر تو. آپ فیملی کے ساتھ انجوائے کریں علیزہ, بہت شکریہ آپ کا, اور مجھے دعاؤں میں یاد رکھیے گا. تھینک یو چندا,
3: تھینک یو, اللہ حافظ.
0: اللہ حافظ, اپنا خیال رکھیے گا. اور جناب گرمی کے موسم میں ہاتھ اولا رکھا کریں. اور میں نے جب سے یہ مطلب تحقیق جدید سائنسی یہ پڑھی تھی اور اس پہ ریسرچ بھی کی تھی اپنے طور پہ, کہ چائے جو ہے آپ کی باڈی سے کیلشیم کم کر دیتی ہے, اس کے بعد سے میرے اور چائے کے ہو گئے ہیں جھگڑے. ہم نے اپنے اپنے راستے کر لیے ہیں علیحدہ, وہ اپنے راستے میں اپنے راستے نے کال لے کے جانے جائیں گے. السلام علیکم.
4: وعلیکم السلام گلناز عزیز سولنگی ڈینگان بھٹی کا
0: گلا ہے. ادب ویلکم کہتے ہیں آپ کو. آج کے ٹاپک کے بارے میں آپ نے سچ بولنا ہے, ڈرنا نہیں ہے کسی سے بھی. آپ کی زندگی کے فیصلے کون کرتا ہے؟
4: اسی مجھے دل چاہیے تو مو وڈے با کے یہ ذمہ واری دے چنے, پر وڈو با کے تو نہ یہ ذمہ واری جی فیصلے واری تو تو پان سنبھال.
0: اچھا خود فیصلے کرتے ہیں آپ؟
4: بس میرے ہلکا سب کا جے کے گھر جا جے کے ہوندا ہیں تو کندا ہوں, باقی وڈا جے کے ہوندا ہیں تو وری وہ وڈن تائی میں دو دوں.
0: اب مجھے راز کی بات بتا دیں, آپ کی زندگی کے فیصلے بھابھی کرتی ہیں نا؟ اگر آپ مشورہ نہیں کریں گے, میرے بھائی آپ بہت سمجھدار ہیں, مشورہ نہیں کریں گے آپ کو کھانا نہیں ملنے والا, کھانا بند ہو جانا ہے آپ کا. ادھر دوستوں کو یاد کریں
4: گھر والی تو اکثر کرے, مشورہ جو दो दिन दिया।
0: अच्छा, उनके मशवरे पे आप अमल करते हैं तो मतलब उसका रिजल्ट अच्छा होता है? अच्छा, आप तमाम शादी शुदा मर्द हजरात को ये कहेंगे कि बेगम की सुनो, उसके कहने पे अमल करो? चले ठीक हो गया, आधा दोस्तों को याद करें। चले कोशिश करते हैं आज आपको मैडम नाहिद सुनाए। बहुत शुक्रिया आदा, थैंक यू। इंशाल्लाह आई विल ट्राई अदा। बहुत शुक्रिया। अगर अदा की बेगम ये कहे कि अपनी तनख्वाह का 3% हिस्सा जो है वो मेरे शॉपिंग पे खर्च करो, तो फिर क्या ख्याल है आपका इस फैसले के बारे में? नेक्स्ट कॉलर, अस्सलाम वालेकुम। वेलकम कहेंगे अदा, कौन बात कर रहा है? काफी दिनों बाद आए, वेलकम कहते हैं आपको। आपकी जिंदगी के फैसले कौन करता है, जल्दी से बताइए। अच्छा जी, चले ठीक है, दोस्तों को भी याद कर ले क्योंकि ब्रेक का टाइम करीब है, इसलिए मैं जल्दी जल्दी।
5: अजीज सोलंकी, अजीज जरवार है, कुर्बान खास के लिए, गुलाम रसूल मरी है, आलिक लाचारी है, आवाज जा रही है।
0: वालेकुम अस्सलाम अदा, बहुत शुक्रिया, सलामत रहें, थैंक यू। ओके जी, और जनाब ब्रेक का वक्त भी करीब है, और ब्रेक से पहले मैं कोशिश करती हूँ कि आपकी कॉल्स तो नहीं ले पाऊंगी क्योंकि इस्लाम दुआ में ही जो है ना वो टाइम चेक का टाइम हो जाएगा। आजकल टाइम चेक भी प्ले करने होते हैं ना हमने, तो टाइम चेक जो है वो टाइमली प्ले करना होता है। हाय, कैसी हो अस्मा? लगा रही आई एम गुड, मैं बहुत अच्छी अस्मा, आप बताओ। और नेक्स्ट जो है क्या लिखा है? अच्छा जी, ये तो है, ये तो हमारे रेडियो वालों का नंबर है अस्मा, ये पर्सनल नंबर नहीं है। वालेकुम अस्सलाम, आई एम गुड। फातिमा, आप कहाँ घूमे, कैसी हैं? आर गुड। पुनू खान पवन खान, रुस्तम अली पवन, भली कर चूं तो आधा तवां के। चले अच्छी बात है। और नेक्स्ट जो है फातिमा, अच्छी बात है ये तो। और अस्सलाम वालेकुम, आई एम गुड। आयशा, आप कैसी हो? बहुत शुक्रिया। गुड हाजी चौहान, बलोचा चौहान, गुड हाजी याकूब चौहान, नूर मोहम्मद चौहान, फैजान चौहान, आप तमाम की भी भली कर चाहूँ था, थैंक यू, आप सबका बहुत शुक्रिया। और आयशा कहती है मेरी लाइफ से रिलेटेड जो फैसले हैं वो मेरे पेरेंट्स करते हैं। गुड है, बहुत शुक्रिया आयशा आपका भी, और तमाम लिसनर्स को ले जाएंगे। यहाँ हम एक तशहीरी और न्यूज़ ब्रेक की जानी, इन तमाम ब्रेक्स के बाद अगेन लौटते हैं, स्टे विद अस।
6: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो, इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाबा है, सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे, होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद, इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर, फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनी थी, होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी, इरशाद ऑटोस हालानी रोड मेहरापुर, राब्ते जे लाए 0320180003।
7: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 03003385699।

0: थिए थो असांजे प्रोग्राम जे तवसो सां, असांजे क्लिनिक जे तवसो सां, त सॼो क्रेडिट जीए मोर जीए मेरापुर एफ एम खे ई वञे थो, जेको उन जे आवाज़ ते जेके असांजा दोस्त ॿुधनि था, उहे मुखातिब थियनि था, उहे असांजे क्लिनिक ते अचनि था ऐं उन्हनि खे उहे दवा वठी वञनि था ऐं उन्हनि खे रिलीफ मिले थो, वरी ॿिए दोस्तनि खे ॿुधाइनि था। इहा हिकिड़ी चेन आहे, इहे इन जे ज़रिए अवेयरनेस थिए थी ऐं उहे पेशेंट अचनि था ऐं असांखे इहा बेहद ख़ुशी थींदी आहे ऐं पाण बि असां चवंदा आहियूं पेशेंट्स खे त फीडबैक ज़रूरु ॾींदा कयो। हिकिड़ा उहे दोस्त जिन खे फ़र्क़ु पवंदो आहे, उहे असां वटि रूबरू क्लिनिक ते ईंदा आहिनि ऐं उते असांखे जेको आहे सो पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि ऐं उहे दोस्त जेके अवां ॾिठो ख़ुदि, जिन खे अञा अवां सुञाणो न असां सुञाणो, ऐं उहे हिते लाइव एफ एम ते जेको आहे सो अची करे, ऐं इहे सिर्फ़ु अवेयरनेस हिकिड़ी बहितर आहे, इहे इन जेको फीडबैक ॾियनि था, इन सां हिकिड़ो इहो फ़र्क़ु पए थो त जेके ॾिसो जेके ॿिया मर अहिड़नि मर्ज़नि में मुबतला आहिनि, पुराणनि मर्ज़नि में, जिन खे अञा ताईं अवेयरनेस नाहे होम्योपैथिक जे बारे में ऐं एतिरी ॼाण नाहे या एतिरो हू उन खां वाक़िफ़ु न आहिनि मेडिसिन्स खां, इलाज खां, त उन्हनि जे लाइ ई हिकिड़ो क़िस्म जो सबक़ु आहे या उन्हनि जे लाइ हिकिड़ो रस्तो आहे त अवां खे कहिड़े बि मर्ज़ में, चाहे 10 सालनि खां 20 सालनि खां मर्ज़ में मुबतला आहियो ऐं अव्हांखे कंहिंसां फ़र्क़ु नथो पए, त अव्हां होम्योपैथिक जर्मन होम्योपैथिक क्लिनिक अव्हांजे शहर मेरापुर में मौजूदु आहे। अव्हां उते जेको आहे सो हफ़्ते जा 6 ॾींहं मौजूदु हूंदा आहियूं, सिर्फ़ु अंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे। अव्हां इहो कॉन्टेक्ट नंबर असांजो जेको आहे 24 कलाक खुलियल हूंदो आहे, अव्हां राबितो करे ऐं जेको आहे सो बिल्कुलु पहुची सघो था 0301-2196-851 ते। वॾी महिरबानी।
1: प्रोग्राम आहे सिहत जी ॻाल्हि चए मेहरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समातुनि में पहुचे पियो। 0301-2196-851 जिते कराची इस्लामाबाद जो मशहूरु डॉक्टर होम्योपैथिक डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज इस्पताल नवाबशाह एम ए डी एच एम एस सिंध आर एच एम पी इस्लामाबाद पाकिस्तान होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे। का बि बीमारी लाइलाज न आहे। अव्हांखे गोॾनि जो सूरु आहे, कुंदरक जो सूरु आहे, चेल जो सूरु आहे, अधु मथे जो सूरु आहे, नज़र जी कमज़ोरी आहे, कन वहे थो, कन जो सूरु आहे, दिलि जो मर्ज़ आहिनि, दिलि जा मर्ज़ आहिनि, खंघि आहे, टी बी आहे, मादे जो सूरु आहे, मादे जी अल्सर आहे, जेकी अव्हां खाओ था उल्टी करे कढो था, तिरी अव्हांजी वधी वई आहे, जिगर हेपाटाइटिस बी आहे, सी आहे, गुर्दनि जो इन्फेक्शन आहे, गुर्दनि में अव्हांखे ज़ख़्म आहे, गुर्दनि में पथरियूं आहिनि, जेरे में ज़ख़्म आहे, चहिरे जो रंगु सांवरो आहे, चहिरे जी ख़ारिश आहे, फट आहिनि, फुरणियूं आहिनि, ॿारनि जो कदु नथो वधे, औरतुनि में वज़न वधी वियो आहे, जिन जो वज़न नथो वधे, यानी कि मोटापे जो शिकार आहिनि औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि, यानी सभिनी बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाज कनि था। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन इस्लामाबाद पाकिस्तान जो मशहूरु मारूफ़ डॉक्टर हाणे अव्हांजे शहर मेहरापुर में मौजूदु आहे, जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपोटरा पेट्रोल पंप कोटली मोहम्मद कबीर रोड मेहरापुर शहर में मरीज़नि जो इलाज कंदा आहिनि हर अरबा ख़मीस जुमो छंछरु आचर ऐं सूमर ते। डॉक्टर साहिबु हर जुमे छंछरु ऐं आचर ते चेकअप फीस बिल्कुलु फ्री आहे, बिल्कुलु मुफ़्त आहे, जर्मन होम्योपैथिक वारनि जे थ्रू, जर्मन होम्योपैथिक जे करे डॉक्टर साहिब जी जेकी फ्रेंचाइज़ आहे जर्मन वारनि जी, डॉक्टर साहिबु जर्मनी मुल्क मां ॿुधो हूंदो, जर्मनी दुनिया जो वॾो मशहूरु मारूफ़ मुल्क आहे दुनिया लेवल ते, हिकु ख़ासि तौर ते जर्मन जेकी आहे होम्योपैथिक जेकी ट्रीटमेंट आहे उन में मशहूरु आहे ऐं पूरी दुनिया में हिकु नालो आहे। जेके मेडिसिन आहिनि जर्मनी जूं, डॉक्टर साहिबु जर्मनी जूं मेडिसिन इस्तेमालु कनि था। ॾिसो फॉरेन जूं दवाऊं जॾहिं ॿाहिरि मुल्कनि जूं दवाऊं इस्तेमालु थियनि थियूं, उन्हनि जो हिकिड़ो रिज़ल्ट पंहिंजो आहे, यानी जर्मन जूं दवाऊं डॉक्टर साहिबु इस्तेमालु कंदा आहिनि ऐं यकीननि अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी आहे। तव्हां असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था 0301-2196-851। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था 0301-2196-851 ते। अव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबितो करे सघो था, होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु। पिते जी पथरी जेका आहे, ऐं अक्सर करे चवंदो आहियां त डॉक्टर साहिबु वटि लाइलाज थी करे बि मरीज़ डॉक्टर साहिबु वटि अचनि था। पिते जेकॾहिं तव्हां एलियोपैथिक में अंग्रेज़ी दवाउनि में वेंदा त उते पितो ऑपरेशन करे कढी छॾींदा त भई इन जो को बि इलाजु कोन्हे, पर न, इन जो बि इलाजु मौजूदु आहे। پروفیسر ڈاکٹر منظور حسین میمن صاحب وٹ ان جو علاج موجود ہے، اللہ تعالیٰ جو حکم سے پتے جی پتھری جذب تھی ونے تھی، نکری ونے تھی، تکلیف جکی ہے پین جو کو سور ہے وہ ختم تھی ونے تو دوا استعمال کرن سا جن کے بھی ہے وہ ایک دفعہ رگو آزمائے دسندو چوندو تا ڈاکٹر صاحب کا علاج کرایا مجھے پتے جی پتھری اتے جو اتے ختم تھی ونے۔ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو خاص مہربانی محبت ہیں، ڈاکٹر صاحب کے بھلیکار چون تھا۔ ڈاکٹر صاحب آخر میں وقت بھی جو سو پانچ پجائن کی طرح وجے پی، صرف ب منٹ وی بچو ہے، آؤں چوندس کچھ مختصر جی موضوع بابت جان دین چاہیے اصانے موزز بدھندڑ کے تو بہتر ہے، یا وی کو پیغام دین چاہیے کہڑا کہڑا ڈی وی تھا ایک دفعہ وہاں ریپیٹ کرا تھی مہربانی تھی، پھر ان کا بہتر ہے ایکڑی کال پروگرام میں اِسیں ڈاکٹر صاحب شامل کرا ہلوں تھا۔ کالر دسوں کتنا جو ہوں، السلام علیکم۔ السلام علیکم۔
2: وعلیکم السلام سر، کیا حال ہے؟ خوش ہو کیرا؟
1: دعا الحمدللہ، کیر بھی گلا ہے
2: سر؟ متھے میں سور تو پے دے دی ٹرین نے تو کہنے منا ہرو بھرو نے پوی دو چاجے کرے
1: کاتوں دا گلا ہو
2: اسا جاوری دو گلا ہے او دا والی مدد جاوری
1: علی مدد جاوری جاوری متھے میں سور ہرو بھرو کون تو پے ان میں کا گال ضرور ہوندی یا ٹینشن وٹھندو ہوندے یا متھے تے وزن ہوندے کوئی یا کا پریشانی ہوندی اد متھے میں سور دا پئی یا سجے متھے میں سور دا پئی ہر بھر تو پوے نا ہر بھر کون تو پوے کو مسئلہ ضرور ہے
2: اچھا
1: ہاں مسئلہ اتر متھے میں سور تو پئے نہ تو تو ٹھیک ٹھاک نہ ہو جی بالکل بدھائوں تھا بہتر ہے ڈاکٹر صاحب کے روبرو دکھارے ونجو نہ تو ڈاکٹر صاحب تاں کے بدھائے تو عمر گھنی تو چھا کنا ہو
0: بتھے جو سور بظاہر کا بیماری نہ ہوندی ہے، کہ بیماری دی علامت ہوندی ہے، چاہے زکام جے کرے بتھے سور تھی سکے تو، بلڈ پریشر جے کرے، بخار جے کرے، کیڑی بھی تکلیف جے کرے سور تھی سکے تو، جے کرے ادے کے بہتر ہی چونداسیں تو جو روبرو ڈکھارے ان میں کہیں بھی مرض میں ڈرائے پر نہ کرنے کو پے ان کے وقت سے جو سو ڈاکٹر کے دکھان گھرجے۔ ان کے علاوہ جو ہے سو جی میسج کے حوالے سے دوں ت جو پہ گال کئی سی تو جی کہڑے بھی مرض میں مثال جو بلڈ پریشر ہے جی کہ ودی تو وجے تو ان کے وہ سستی نہ کرے، ان کے جی ودی تو وجے تو ان میں نمکیات زیادہ استعمال کرے تو، فیٹ واری شیوں زیادہ استعمال کرے تو، سنب زیادہ استعمال کرے تو ان کی جو ہے سو ان کے پرہیز ضرور کرنے گرجے، جی کہ شوگر ہے تو مٹھان کی ان کے پرہیز ضرور جو سو کرنے گرجے، صحت جو پانچ ود میں ود جو سو خیال کر لاپرواہی ہرگز نہ کرو، کہیں کے بھی کا بھی تکلیف ہے تو پانے قریبی ڈاکٹر کے ضرور دکھارے، ورنہ جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا چھ ڈی موجود ہونا جن میں ٹے ڈی وہاں وی ریپیٹیشن کرائیں تھا جمعہ چھنچر آچر اصل ٹے ڈی چیک اپ فیس فری ہوں بالکل دکھارے سو دواؤں الگ سے وٹنی ہوں، کانٹیکٹ نمبر مجھے 0301-9896-51
1: تمام گھنی مہربانی ڈاکٹر صاحب تمہاں اساں کے پنجو قیمتی وقت دنو۔ دوستو وان کے بدھائیں دلوں ڈاکٹر صاحب تمام ایک سٹھو میسج دنو تو پنجو خیال رکھو، پنجے صحت جو خیال رکھو، اسیں بھی دوستن کے چوندا ہوں تو کرے جو کیر بنا بیٹھے جو سب کو آئے تائیں کرے پنجو خیال رکھو، پنجے صحت جو خیال رکھو۔ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن۔ ان اجو کے پروگرام جو بھی وقت پہنچے تو پانچ پجانی تے جدے میں دعاؤں کے لئے ہاتھ کھڑو تو اصل دعاؤں میں ضرور یاد رکھو۔ بے پروگرام تھی پانے میزبان حاکم علی جسکانی کے ڈیندا اجازت، اللہ نگہبان، اللہ واہی۔